0: we get this phenomena, the first thing that happened is that not only did the cylinders reach, but authorities were pleasantly surprised by what is called the incidental benefit, which is that there was a sharp reduction in bronchial problems of women. So basically, in any village household, the big problem was the kitchen would typically be highly smoke-laden. And from there, a clean fuel was doing a substantial change in the health conditions of the people, of the women. Now, this was studies that was done by independent agencies, and frankly, it was something that wasn't even thought of initially as how significantly it will change the needle in terms of the health benefits. So this is surprisingly useful and a surprisingly refreshing add-on of the PM Ujwala scheme, because Ujwala did its primary role, which was that it ensured that a steady supply of fuel reached the households. This immediately not only did, the health benefits, as I said, came along and caught everybody pleasantly surprised. The basic thing that it was supposed to do was to cut down the time that women spent collecting firewood, getting cow dung, and so on and so forth. In fact, the third benefit that had happened was it released a lot of manure for use in what is called the biofuel changes, which has actually now become a very significant add-on. So there's been a lot of what we should say cascading impact of the Ujwala benefit. As you would have noticed, that what has happened is that this has also led to a very strong financial security in many those households. So together, it has been a very impressive package of reforms that have been delivered, impressive package of benefits that have been delivered. Yes,
1: yeah, absolutely, Shubham. Aditi, Shubham bhi baat kar rahe the, kis tarah se ye BPL ہاؤس ہولڈر کو خاص کر کے اجوالا یوجنا نے بینیفٹ پہنچایا ہے رورل ویمن فوک کو خاص کر کے انہوں نے چرچا کی کہ کس طرح سے سموک لیڈن ہمارا کچن ہوا کرتا تھا اور سو آن اینڈ سو فورتھ لیکن ایک بہت مہتوپورن چیز اگر ہم بات کریں وہ ہے جل جیون مشن کا ٹیپ واٹر یہ ایک بہت بڑا کارن ہوتا ہے ہمارے خاص کر کے بھارت دیش میں سیزنل رینس اینڈ آل یو نو اینڈ واٹر بون ڈیزیز یہ بہت ہی زیادہ افیکٹ کرتا تھا جل جیون مشن ایک ایسا ایک سکیم مطلب یہ لے کر آئے ہیں سینٹرل گورنمنٹ نے جہاں پر کی ہر گھر نل یوجنا کی شروعات کی گئی کیسے دیکھتے ہیں آپ خاص کر کے اگر ہم ہیلتھ کی بات کریں ہیلتھ کو پرائیورٹی دینے کی بات کریں تو
2: یہ بہت ایک مہتوپورن یوجنا ہے سرکار کی جس کے تحت سب سے زیادہ پرائیورٹائز کیا گیا ہے ایک ہاؤس ہولڈ کی مہیلا کو کیونکہ ہم جانتے ہیں کہ اتنے سال ہو گئے ہماری انڈیپینڈنس کو لیکن پھر بھی ابھی بھی اتنے سارے ہاؤس ہولڈز ایسے تھے رورل ایریاز میں یہ رورل ہاؤس ہولڈز کو جوڑنے کی سکیم ہے زیادہ تر اور اتنے سارے ہاؤس ہولڈز تھے کہ ہم روزمرہ کی زندگی میں دیکھتے تھے پڑھتے تھے آج تک ایسی خبریں چھپ رہی تھیں کہ آٹھ آٹھ نو نو گھنٹے تک لوگوں کو چل کے جانا پڑتا ہے پانی لینے کے لیے یا بہت کلو میٹرز کا سفر طے کر کے دور دراز علاقوں میں لوگوں کو جانا پڑتا ہے جو ہلی ٹرینز ہیں اس میں پانی کی بہت زیادہ سمسیا تھی جو ڈیزرٹ ایریاز ہیں خاص کر جیسلمیر راجستھان اور گجرات کچھ کے سائڈ میں بہت سارے ایسے ہمیں ایویڈنس ملتے تھے کہ جہاں پانی کی سمسیا اتنے سال بعد بھی آزادی کے مطلب یہ ایک کسی بھی دیش کے لیے کوئی اچھی کنوینئنٹ ستھتی نہیں ہے کنوینئنٹ پکچر نہیں ہے کہ آپ ایک بیسک سویدھا جیسے آپ پاور کی بات کر لیجئے الیکٹریسٹی کی بات کر لیجئے یا پانی کی بات کر لیجئے ٹوائلٹس کی بات کر لیجئے یہ بڑی بیسک چیزیں ہیں جو عام طور پر ابھی تک ہو جانی چاہیے تھی لیکن کسی وجہ سے جو نہیں ہو پائیں اور آپ نے صحیح کہا کہ اگر آپ سواستھیہ لابھ بھی دیکھیں اس یوجنا سے تو بہت زیادہ لابھ ہوتا ہے اور اس پر ورلڈ ہیلتھ آرگنائزیشن یونیسیف بہت لوگوں نے بہت سارے ریسرچ اور ایویڈنس بیسڈ پیپرز بھی نکالے ہیں جس سے یہ بھی کہا ہے کہ اس سے جل جیون مشن کی وجہ سے بیماریوں میں بہت کمی آ رہی ہے چائلڈ ہیلتھ انڈیکیٹرز امپروو ہو رہے ہیں مہیلاؤں کی سواستھ ستھتی امپروو ہو رہی ہے اور سب سے امپورٹنٹ گربھوتی مہیلا کے لیے یہ ایک بون کی طرح آیا ہے کیونکہ بہت ساری واٹر بون ڈیزیزز گربھوتی مہیلا کو گندے پانی کی وجہ سے بہت کچھ سہنا پڑتا تھا اور جل جیون مشن سے کیا ہوا ہے نہ صرف پے جل گھر تک گیا ہے بلکہ بہت ساری مطلب پروڈکٹیو ٹائم جو مہیلا کا پانی اکٹھا کرنے میں جاتا تھا وہ اب اور چیزوں میں وہ ویست ہو سکتی ہے وہ سیلف ہیلپ گروپ کی ممبر بن سکتی ہے وہ لکھپتی دیدی یوجنا کا لابھ اٹھا سکتی ہے کیونکہ اس کے پاس اب وقت ہے گھر میں پانی آ رہا ہے یہ سننے میں بہت چھوٹی بات لگتی ہے لیکن بہت بڑا پربھاوی قدم ہے
1: جی جی جی ادیتی और इसी क्रम में हम आगे बढ़े। शुभमय, सैनिटेशन की अगर बात करें, स्वच्छ भारत मिशन ये एक फ्लैगशिप मिशन जिसे कहें, और जब भी इसे इम्प्लीमेंट किया गया था उसके पहले शायद पता नहीं इस तरह की योजना कभी सुनने को नहीं मिली थी। सैनिटेशन की बात करें, स्वच्छ भारत मिशन जिसे ओपन डेफिकेशन एलिमिनेट ऑलमोस्ट कर दिया गया, मास कंस्ट्रक्शन ऑफ हाउस होल्ड एंड कम्युनिटी टॉयलेट्स, ये कोई छोटी बात नहीं है। शुभ, मैं क्या कहना चाहेंगे आप इस बारे में?
0: हाँ, ये वाला चीज जो आप देखेंगे
1: जी
0: कि पानी का सप्लाई, स्वच्छ भारत मिशन, इन सभी चीजों से जो बदलाव अभी दिख रहा है वो है काफी सिग्निफिकेंट। आप इसके पहले एक आम बात थी कि बहुत सारी जगहों पे ओपन डेफिकेशन और उससे चलते जितने सारे तरह की बीमारियां, उनका खासकर मानसून में फैल जाना, बाकी समय में भी बहुत सारी प्रॉब्लम्स, ये सब चीजें एक आम सरफ चीज था कि भाई होता है, क्या किया जाए। इसमें जो अभी जो नेशनल हेल्थ सर्वे के आप डेटा देखेंगे तो सबसे बड़ी बदलाव आप उस डेटा से देख सकते हैं कि ये एक से कहते हैं आपका एक मेजरमेंट आ गया है कि कितना और कितना प्रभावी ये सारे बदलाव हुए हैं। अभी आप मैं आग्रह करूंगा कि कोई आकाशवाणी के जो लिसनर्स हैं, कभी अगर वो ट्रेन का सफर करे, दूर दराज के रास्ते में चलते हुए एक जो कॉमन साइट था ओपन डेफिकेशन का, वो करीब एकदम वैनिश हो गया। और ये बहुत ही बड़ा बदलाव है, इसमें टाइम लगा, इसमें करने में शुरुआत में बहुत सारे हिचक आए, बहुत सारे बिहेवियरल चेंजेस करने पड़े, लोगों को बहुत सारी हिदायतों के साथ साथ बहुत सारे आग्रह का भी इंटरेस्ट चीजें दिया गया, इधर उधर की जैसे कहते हैं शॉर्टकमिंग्स भी आई, लेकिन इतने साल के बाद अब जाके उनका इफेक्ट लोगों के जिंदगी के ऊपर अभी दिख रहा है। और ये एक मैं समझता हूँ कि बहुत ही सिग्निफिकेंट चेंज इसलिए है कि ये एक तरफ एक सिविक चेंज आ गया है हमारे देश में, बहुत सारे इलाकों में अब जिन सारी चीजों की बात करें जैसे ओपन डेफिकेशन, स्वच्छ भारत मिशन, जल जीवन के साथ उज्ज्वला, या उसके पहले जब जैम ट्रिनिटी, इन सब के चलते लोगों में जो एक नया वार्तालाप का सिस्टम आ गया, एक नया जैसे कहते हैं आइडियाज का एक कॉम्बिनेशन बन गया है कि ये सारी चीजें तो जिंदगी में होनी चाहिए, इनका ना होना ही आज आश्चर्य की बात लगता है बहुत काफी जगहों पे। ये जिसे कहते हैं सेंस ऑफ एंटाइटलमेंट, एक बहुत बड़ा चीज है डेमोक्रेसी के लिए, बहुत बड़ा चीज है लोगों में अपना भरोसा बनाने के लिए, अपना कॉन्फिडेंस बनाने के लिए कि हम इससे आगे चल सकते हैं। ये सारी चीजों के लिए हमें डेली का जो लड़ाई है वो जूझना नहीं पड़ेगा, हम एक्सपेक्ट कर सकते हैं कि हाँ ये सब हमारे लिए ये सारी सुविधाएं उपलब्ध होंगी और वो उपलब्ध रहेंगी।
1: Absolutely, Shubhma. Aditi, talking of social security and safety nets, of course, Shubhma also mentioned about, the health aspect. Now, health is one thing which just cannot be ignored, that is one. And of course, the importance of it cannot be overstated. If you look at the Western countries, the more advanced economies, they have their own safety nets, they have their own social healthcare schemes and so on and so forth. In India, if you talk of, maybe let's say 10, 12 years or 15 years back, or even more, probably there was not much to offer by any of the governments, if I may say, over the years, over the decades, in fact, that they could offer something like that to the common man, especially the poor or maybe the lower middle income group, that kind of. Now, with the Ayushman Bharat scheme coming in, it again revolutionized, the kind of safety net which was so very much required for the common man. Now, this, in fact, has turned out to be the world's largest government-funded health insurance scheme, offering up to 5 lakh rupees per family. Now, how important this is, how significant is this?
2: See, this is extremely significant in the sense that it has helped in very deep penetration of cutting-edge health services across the country. Earlier, what was happening is that for even a very small procedure or a small facility visit, people had to come all the way to AIIMS, New Delhi, or in the north part of the country, they had to go to PGI, Chandigarh. In south, they used to throng Jipmer, Puducherry. These are institutes of excellence in health. Mm-hmm. Everybody would have to rush to these institutions because there was no healthcare available next door. See, the concept of healthcare delivery becomes important and successful if you take healthcare services where people are living. So the entire infrastructure under the Ayushman Bharat scheme was conceived around these pillars. The first thing was that you set up health and wellness centers. which are now known by the name of Arogya Mandir. Different states of the country have it. Some states which did not have it, for instance, West Bengal, where election has just ensured that BJP has won. So